0: गुरु अगे कृपा करो बेनती करो हे मेरे सतगुरु ऐसा रंग चाढ़ दे एक बार जरा रंग कह दो काया रंगन जे थिए प्यारे पाइए नाओ रंगन वाला जे रंगे साहेब रंगन वाला जे ऐसा रंग कहते एहो जिहा रंग चढ़ दे बाबा बंदा सिंह बहादुर नूं जदों फरखीर ने फड़िया ते गुरु दे सिखो कहते अपने वड्डे वडेरिया का इतिहास पढ़ियो अपने वड्डे वडेरिया का इतिहास पढ़ के उत्ते गर्व करिया करो माण करिया करो उहदे उत्ते 700 साथी दे नाल जदों फड़ के खड़िया ते रोज वारी सिर गुरु दे सिखां दे सिर कलम कीते जांदे सी दिल्ली चांदनी चौक ते आखिर जदों सूरमे दी वारी आई पिंजरे दे विचों कढ़िया ते इतना बहालिया सी जंजीर मारे सी ते चार सफेरे पहरा सी ते आखण लगे हुण दस गुरु दे सिखा एक पासे मौत ही एक पासे गुरु ही दस की चुनना ही ध्यान दियो सिखी जदों परखी गई पता नहीं किस तरह की हुण आर्टिफिशियल जी सिखी बन गई है निकिया निकिया गल्लां ते शराब की गलासी ते सिखी डिग पैंदी नाई की दुकान ते सिखी डिग पैंदी दो चार पांच रुपये मिल जाण कौडियां दे पास सिखी विक जांदी है अज दा सिख सिख कमाउंदा कितना है इहदे मन विचों शरदा टुट क्यों नहीं गई है दो गल्लां रख दित्तियां एक पासे सजना आ तत्ता कीता जमूरी ते तेनू असी मौत भी यह नहीं कि गोली मार के मार देना है इस जमूर दे नाल तत्ते कीते नाल तेरा बोटियां नाल मास तोड़ना है ध्यान दियो अज मैं बच्चे नू दस रहा सा ते कहिंदे इतना उन्हू शहीद कीता मैं कहा गुरमुखा कि पढ़ के वेखो ओहदा इतिहास इतना गुरु का सिख बह गया ते जलाद लैके जमूर इतना इतना आ वेखो तोड़ तोड़ के तत्ते जमूरां दे नाल बोटियां मास दियां तोड़ियां ते हर बोटी टुटन दे नाल कहिंदा सी धन गुरु गोबिंद सिंह साहब जे को किसे नू नशा चढ़दा है ना किसे दे प्यार विच आण के ओहदियां अखां विच नेत्रां विच लाली चढ़दी जांदी सी ते बोटियां तोड़ तोड़ के जदों खूनो खून कर दिता ते फिर भी गुरु दा सिख ना डोलिया ते फिर जलाद कहण लगा बाबा बंदा सिंह साडे कोल इक होर तरीका हैगा है तेनू मौत दे खौफ तों भी ज्यादा डराउण वाला ते गुरु दे सिख ने नेत्रां विच खून भरिया सी आख्या ओह किहड़ा ते फिर चार साल का पुत लिया सामने आखो सतनाम श्री इतिहास के पन्ने पढ़ो बाबा बंदा सिंह बहादुर का चार साल का पुत लिया आखन लगे ए पुत के कह लगा सतगुरु का बख्शिया दास का पुत है कह लगे फिर तेनू ए ते तेरी कमजोरी हो ए ते तेरी वीकनेस होगी ए वेख के तू सिखी छेगा कह लगा नहीं वह सजना ए वाल वेख के ते रंग होर चढ़ गया ਇਹਦੇ ਵਿੱਚ ਆਣ ਕੇ ਤੇ ਰੰਗ ਰੰਗਣ ਵਾਲਾ ਜੇ ਰੰਗੇ ਇਹ ਰੰਗਣ ਵਾਲੇ ਨੇ ਰੰਗ ਹੀ ਐਸਾ ਚਾੜਿਆ ਵਾ ਇਹ ਤੇ ਘੱਟੋ ਘੱਟ ਚੜ੍ਹਨਾ ਹੀ ਚੜ੍ਹਨਾ ਹੈ ਹੁਣ ਤੇ ਫਿਰ ਐਸਾ ਕੀਤਾ ਉਹਨਾਂ ਨੇ ਆਖਿਆ ਅਸੀਂ ਇਸ ਤਰ੍ਹਾਂ ਕਰਨਾ ਹੀ ਤੇਰੇ ਪੁੱਤਰ ਨੂੰ ਤੇਰੇ ਸਾਹਮਣੇ ਕਤਲ ਕਰਨਾ ਹੀ ਅਸੀਂ ਹੁਣ ਦੱਸ ਗੁਰੂ ਪਿਆਰਾ ਕਿ ਮੌਤ ਉਹਨੇ ਕਿਹਾ ਗੁਰੂ ਪਿਆਰਾ ਵਾ ਮੌਤ ਦਾ ਮੈਨੂੰ ਕੋਈ ਡਰ ਨਹੀਂ ਤੇ ਗੁਰੂ ਦੇ ਸਿੱਖੋ ਇਤਰਾ ਸਾਹਮਣੇ ਲਿਆ ਕੇ ਪੁੱਤ ਪਾਤਾ ਲੰਮੇ ਤੇ ਇਤਰਾ ਤਿੱਖਾ ਛੁਰਾ ਲਿਆ ਕੇ ਜਲਾਦ ਨੇ ਆਖਿਆ ਵੇਖ ਲਾ ਹੁਣ ਦੀ ਘੜੀ ਹੈਗੀ ਗੁਰੂ ਦਾ ਖਹਿੜਾ ਛੱਡ ਦੇ ਦੀਨ ਅਮਾਨ ਕਬੂਲ ਕਰ ਲਾ ਮੁਸਲਮਾਨ ਬਣਨਾ ਮੰਨ ਲਾ ਹੁਣੇ ਤੇਰਾ ਪੁੱਤ ਛੱਡ ਦਾਂਗੇ ਪੁੱਤ ਰੋਜ਼ ਨੀ ਮਿਲਦੇ ਪੁੱਤ ਬੜੇ ਮਿੱਠੇ ਮੇਵੇ ਹੀ ਉਹਨੇ ਕਿਹਾ ਸੱਜਣਾ ਜਿਹੜੇ ਗੁਰੂ ਨੇ ਦਿੱਤਾ ਸਿੱਖੀ ਵੀ ਗੁਰੂ ਦੀ ਤੇ ਸਿੱਖੀ ਕੀਮਤੀ ਪੁੱਤ ਨਾਲੋਂ ਸਿੱਖੀ ਕੀਮਤੀ ਉਹਨਾਂ ਕਿਹਾ ਅੱਛਾ ਫਿਰ ਇੱਥੋਂ ਲਿਆਂਦਾ ਜਲਾਦ ਨੇ ਤੁਸੀਂ ਕਦੀ ਉਸ ਤਰ੍ਹਾਂ ਦੀ ਫੋਟੋ ਵੇਖੀ ਹੋਊਗੀ ਇੱਥੋਂ ਲਿਆਂਦਾ ਜਲਾਦ ਨੇ ਤਿੱਖਾ ਕੀਤਾ ਛੁਰਾ ਤੇ ਚਾਰ ਸਾਲ ਦੇ ਪੁੱਤ ਦੇ ਕਲੇਜੇ ਚ ਮਾਰਿਆ ਤੇ ਜਦੋਂ ਪੁੱਤ ਕਲੇਜੇ ਦੇ ਵਿੱਚ ਵੱਜਾ ਛੁਰਾ ਤੇ ਬਾਬਾ ਬੰਦਾ ਸਿੰਘ ਬਹਾਦਰ ਨੇ ਫੇਰ ਆਖਿਆ ਧੰਨ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਸਾਹਿਬ ਪਾਤਸ਼ਾਹ ਕਿਰਪਾ ਰੱਖੀ ਆਪਣੇ ਦਾਸ ਦੇ ਉੱਤੇ ਇਸ ਇਮਤਿਹਾਨ ਦੇ ਵਿੱਚੋਂ ਪਾਸ ਕਰ ਲਈ ਕਦੀ ਤੂੰ ਚਮਕੌਰ ਦੀ ਗੜੀ ਵਿੱਚ ਆਖਿਆ ਸੀ ਸਾਰੀ ਦੁਨੀਆਂ ਆਪਣੇ ਪੁੱਤ ਨੂੰ ਕੰਡਾ ਵੀ ਵੱਜੇ ਤੇ ਹੌਕਾ ਲੈਂਦੀ ਮਗਰ ਜਦੋਂ ਅਜੀਤ ਨੂੰ ਤੋਰਿਆ ਮੇਰੇ ਕਲਗੀਆਂ ਵਾਲੇ ਪਾਤਸ਼ਾਹ ਨੇ ਤੇ ਇੱਕ ਅੱਲਾ ਯਾਰਖਾਂ ਜੋਗੀ ਕਹਿੰਦਾ ਹੈ ਕਿ ਧੰਨ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਸਾਹਿਬ ਨੇ ਆਖਿਆ ਅਜੀਤ ਸਿੰਘ ਹਸਰਤ ਹੈ ਮੁਝੇ ਹਸਰਤ ਹੈ ਮੇਰੇ ਮਨ ਵਿੱਚ ਸ਼ੌਕ ਹੈ ਹਸਰਤ ਹੈ ਚਾਹਤ ਹੈ ਕਿ ਤੇ ਪਿਓ ਜਿੱਡਾ ਹੀ ਹੋ ਚੁੱਕਿਆ ਸੀ ਬਾਬਾ ਅਜੀਤ ਸਿੰਘ ਸਾਹਿਬ ਕਹਿਣ ਲੱਗਾ ਪਿਤਾ ਜੀ ਦੱਸੋ ਤੁਹਾਡੀ ਕੀ ਹਸਰਤ ਆ
1: تے پتا جی نے آکھیا حسرت ہے مجھے کہ برشی کھاتے ہوئے تجھے دیکھوں. میرے من وچ شوق ہے اجیت سنگھ کہ تیرے کلیجے چ برشیاں بجن تے پیو ویکھے تے تو سنمو کھو کے رن دے وچ شہید ہوویں پیٹھ وچ وار نہ کھاویں شیر دا پوتے تے پھر اتنے سنمو کھو کے شہید ہویا تے بابا بندہ سنگھ بہادر دے پتر دے کلیجے چ جدوں ماریا چھڑا تے پتر نے ترفنا تے سی سی شریر کر کے آکھن کے ویکھے کی ہویا ہے مگر بابا بندہ سنگھ بہادر نے کہا مینوں تے اثر ہی کوئی نہیں ہویا تے پھر جلاد نے گرو دیو سکھو ایڈا تپسوی ایڈا مہان سوربیر پنتھ دا ہویا ہے کہ جلاد نے اتنا چھرا پھیر کے اتنا مگوڑا کر لیا کلیجے دے وچ چار سال دا بچہ ویکھو اپنی نظر وچ ایک وار شاہ تو جو آخو ست نام سری تہاڈے وی گھراں وچ چار سال دے بچے اگ ویکھے ہی آ ویکھے جے کہ نہیں چار سال دے بچے جاندے ہو کنا معصوم انہاں دا ماس ہوندا ہے اودے وچ اتنا پھیر دتا چھرا تے آکھن لگے اجے وی نہیں ڈریا کہندا اجے وی نہیں ڈریا رنگ دتا پرمیشور نے اپنے اتہاس کے پنیا تے مان کرو کدی دنیا تے ایہو جا پیو نہیں ملوں گا جے نے ایہو جی سزا بھی بھگتی ہوئے کہ جلاد نے کپ کردا اے کلیجے چ ہتھ مار لیا تے اتنا روگ چ دا کلیجا پھڑ لیا بابا بندہ سنگھ بہادر دے پت دا تے آکھن لگا ہن کہ گرو پیارا موت پیاری کہ سکھی پیاری آ کہن لگا نہیں سکھی پیاری آ تے گرو دے سکھو پھر بابا بندہ سنگھ بہادر دے منہ چ پاتا پت دا کلیجا پھر بھی کہندا سی نہیں سکھی پیاری سکھی پیاری ساڈا صدق کیوں ٹوٹ گیا ہے ساڈے صدق وچ تیرے ڈنگ کیوں پی گئی امرت اوہو باٹا اوہو بانی اوہو اجے تے تواڈے دوالے جم ہوئے نے جنہاں نے تریڑا پاونیاں نے جنہاں جنہاں چھکیا پرپت رہو جنہاں جنہاں چھکیا گرو دیو سکھو اپنے بچیاں نوں سمجھاؤ کہ ایہو جیاں کتاباں نہیں پڑھنیاں ویسے بھی سری اکال تخت صاحب تو حکم نامہ جاری ہو گیا ہے آکھو ست نام سری کوئی تہاڈی سٹیج دے اتے اوہدی کتاب دی گل نہ سناویں کوئی تہاڈی سٹیج دے اتے اے حکم نامہ جاری ہویا ہے کہ ایدی نہ کتاب پڑھنی نہ خریدنی تے نہ کتے ویچ دیا ویکھنی جتھے ویکھدی ہوئے انہوں منع کرنا ہے. میں کہنا کئی گلاں ہونگیاں چنگیاں ہوندیاں وی جڑیاں انہیں ایک چنگی گل دے پیچھے ایہو جیاں گلاں دا آسرا لے کے تہاڈیاں جڑاں پٹنیاں شروع کیتیاں جے تسی آن والے دنوں وچ سچیت. میں نہیں کہندا سنت چنگے نے, میں دو پکھ لے کے ترنا, نہ تاں میں سنتاں دے نام مشنری ہاں, میں تاں گرو دی گل گرو نانک دا کتا ہون دے ناطے کردا وا کہ جنہاں سنتاں نے پکھنڈ کیتے نے جوتاں دے دیویاں دے تیسرے چوتھے پنجویں ہمن دے اکھنڈ پڑے سمپٹ دے او بھی پکھنڈی نے مگر اودے نالوں کتے مارو ہوئے آ جڑا کہندا وا اج اینے کہوا دسویں پاتشاہ دی بانی نہیں. ہن اے دا اگلا ہتھیار اے جے کہ گرو گرنتھ صاحب دے وچوں سوئیے کڈنے نے, پٹاں دے سوئیے کڈنے کہندے او بانی نہیں. دھیان دیو جے تسی چپ چپیتے پنج بانیاں دے وچوں تین بانیاں ہٹاتیاں تے پھر گرو گرنتھ صاحب دے 1430 پنیاں دے وچوں انہیں کہنا سوئیے کڈو تے سوئیاں تو بعد انہیں کہنا بھگتاں دی بانی کڈو, کتھے لے کے جاؤ گا تانوں اے؟ سچیت ہو جاؤ گرو دے سکھو, اپنے صدق وچ انہیں پرپک ہو کڈا مہان ہو گرو دا سورما ہے. پت دا کلیجا پا کے بھی منہ دے وچ کہندا ہے مینوں گرو دی سکھی پیاری آ. ایک بار آکھو گرو دی, ایک بار ترانہ گالو جڑا بابے بندے نے گایا ہے سر.